0: बाजीराव मस्तानी फिल्म का ये गाना हम सुन रहे थे। और अब ये बताइए डॉक्टर साहब कि किडनी स्टोन और यूरिन की समस्याओं का आपस में क्या तालमेल है और किस तरह की बीमारी ये मिलकर रचते हैं?
1: सो यूरिनरी स्टोन्स वो भी एक काफी बड़ी समस्या बन रही है
0: जी।
1: और कुछ कुछ इलाके में जहां ज्यादा गर्मी है वहां स्टोन डिजीज काफी लोगों को तकलीफ दे रहा है। स्टोन के दो प्रॉब्लम हो सकते हैं, कभी कभी कोई सिम्टम्स नहीं रहते हैं, स्टोन बढ़ते जाता है
0: जी जी।
1: और किडनी पूरी डैमेज हो जाती है तब तक पता नहीं चलता है। और कुछ स्टोन्स छोटे स्टोन्स रहते हैं, जब वो स्टोन नीचे निकलने की कोशिश करती है इतना दर्द देता है कि पता चलता है कि स्टोन है। अब स्टोन बनने के अलग अलग कारण है, सबसे बड़ा कारण है पानी कम पीना
0: जी,
1: क्योंकि कॉन्सेंट्रेटेड यूरिन से जो क्षार जो बनते हैं वो किडनी में एक बार जमा होने लगे तो वो फोकस बन के स्टोन्स बढ़ने लगते हैं
0: जी जी।
1: सो सबसे बड़ी दवाइयां पानी है। दूसरी बात, कुछ लोगों को कैल्शियम और यूरिक एसिड उनकी मेटाबॉलिज्म एबनॉर्मल शरीर में होने से भी ये स्टोन्स बन सकते हैं। तीसरी बात, अगर यूरिन कॉन्स्टेंटली जमा होती है किडनी में या यूरिनरी ब्लैडर में उसके कारण भी स्टोन बन सकते हैं। सो ये अलग अलग कारणों से स्टोन बनते हैं। सो हमारे देश में रेगुलर हेल्थ चेकअप जैसा कोई लोग मानते नहीं है कि रेगुलर हेल्थ चेकअप जरूरी है
0: जी।
1: कुछ लोग मानते हैं कि हम हेल्थ चेकअप कराएंगे उसमें कुछ निकलेगा उनको डॉक्टर के पास भागना पड़ेगा
0: इसलिए मत चेकअप कराओ,
1: इसे चेकअप मत करवाओ
0: जी, जी।
1: लेकिन चेकअप करना जरूरी है ताकि कभी कभी कुछ प्रॉब्लम अर्ली स्टेज में डिटेक्ट हुए तो उसकी ट्रीटमेंट कर सकते हैं। सो दैट इज द फर्स्ट थिंग। दूसरी बात, आजकल स्टोन के लिए काफी टेक्नोलॉजिकल एडवांसेस हुए हैं और ट्रीटमेंट आसान हुई है
0: जी।
1: कभी कभी छोटे स्टोन्स के लिए कुछ दवाइयां देते हैं उससे निकल सकता है, लेकिन महत्व का ये हमें कॉन्स्टेंटली चेकअप रखना कि स्टोन के कारण किडनी पे प्रेशर आके किडनी डैमेज नहीं हो रही है। क्योंकि कभी कभी पेन नहीं होता है लेकिन किडनी पे प्रेशर आने से धीरे धीरे किडनी डैमेज हो जाती है और फिर हम कुछ कर नहीं सकते हैं। सो ये भी गलत बात है कि अगर दर्द नहीं है तो स्टोन के लिए कुछ करने की आवश्यकता नहीं है। तपास करने के बाद हम डिसाइड करते हैं कि स्टोन की पोजीशन क्या है, उसके कारण किडनी में कुछ डैमेज हो रहा है कि नहीं और पेशेंट को कितनी तकलीफ हो रही है, उस हिसाब से निर्णय लेते हैं कि कुछ करने की आवश्यकता है या आवश्यकता नहीं है
0: जी।
1: आजकल एंडोस्कोपिक या दूरबीन से और लेजर एनर्जी के सोर्स अवेलेबिलिटी के कारण ट्रीटमेंट काफी इजी हो गई है और बड़ा कट वगैरह करके स्टोन निकालने की आवश्यकता नहीं रही है। सो अर्ली स्टेज में अगर हम ट्रीट करेंगे तो रिजल्ट्स काफी अच्छे हैं। लेकिन एक बात हमें यह भी जानना जरूरी है कि कोई भी दवाई या कोई भी ऑपरेशन की आड़ असर नहीं है, ऐसी बात नहीं है। अच्छी तरह ऑपरेशन करने के बाद में भी अगर पेशेंट के टिश्यू ठीक नहीं रहे तो फिर वहां दिक्कत हो सकती है
0: जी।
1: दूसरी बात, स्टोन के साथ डर लगता है इन्फेक्शन का, क्योंकि जब किडनी ऑब्स्ट्रक्ट हो जाती है और उसके साथ में इन्फेक्शन बन गया तो वो कभी कभी लाइफ थ्रेटनिंग बन जाती है, जिसे हम यूरोसेप्सिस कहते हैं। क्योंकि एक बार इन्फेक्शन हुआ, किडनी ब्लॉक है, इन्फेक्शन निकलने के लिए रास्ता नहीं है, फिर इन्फेक्शन पूरे बदन में फैल जाता है, वो काफी सीरियस कंडीशन में पेशेंट हमारे पास आते हैं। सो स्टोन के साथ इन्फेक्शन को दूसरी चैलेंज है। तीसरी बात, स्टोन और डायबिटीज, क्योंकि अगेन डायबिटीज के कारण इन्फेक्शन होने की शक्यता बढ़ जाती है। सो ये सब चीजों से सिंपल स्टोन कॉम्प्लिकेटेड हो सकता है और कभी कभी काफी सीरियस बीमारी के साथ हमारे पास आते हैं। सो अगेन इन शॉर्ट, अगर रेगुलर चेकअप रखेंगे तो वो समय से हम ट्रीटमेंट कर सकते हैं
0: जी जी।
1: दूसरी बात है, वंस अ स्टोन फॉर्मर इज ऑलवेज अ स्टोन फॉर्मर, और हमारे पास ऐसी कोई दवाइयां नहीं है जिससे हम आपको अश्योर कर सकें कि आप ये लीजिए आपको भविष्य में स्टोन नहीं होगा
0: जी जी।
1: ये गलत बात है, इसलिए रेगुलर चेकअप रखना जरूरी है। तीसरी बात है, लोग आके पूछते हैं कि हम इस कुएं का पानी पिए या इस प्रकार की ट्रीटमेंट करें, आप जो ठीक लगे वो ट्रीटमेंट कीजिए, लेकिन महत्व का है कि चेकअप रखना जरूरी है। क्योंकि कुछ लोग मानते हैं कि हमने ये ट्रीटमेंट की, کچھ پان کھائیں کچھ کاڑا پیا, اچھی بات ہے. اگر جو ٹریٹمنٹ کی سائیڈ ایفیکٹ نہیں ہے اور آپ اسے کوشش کرنا چاہتے ہیں تو اس میں کوئی پرابلم نہیں ہے. لیکن لوگ پھر تپاس نہیں کرتے ہیں اور مان لیتے ہیں کہ سٹون چلا گیا, لیکن اگر سٹون اندر بڑا ہو کے کڈنی کو ڈیمیج کرے تو آپ کو پتا نہیں چلے گا.
0: بالکل.
1: سو یہ میری ریکویسٹ ہے کہ آپ کوئی بھی ٹریٹمنٹ لیجئے, لیکن ریگولر چیک اپ اور ایک بار اچھا میڈیکل اوپینین لینا بہت ضروری ہے.
0: بالکل.
1: یہ غلط بات ہے کہ ہر سمے آپ ڈاکٹر کے پاس گئے ڈاکٹر بتائے گی کہ آپ آپریشن کروا لو. یہ کچھ کچھ چیزیں لوگ مانتے ہیں لیکن وہ صحیح نہیں ہے. ہر ڈاکٹر یہ کرنے میں کوئی اچھی بات ہے ویسے نہیں مانتا ہے, لیکن اس ڈر سے اگر ہم نے ویوستھت ٹریٹمنٹ نہیں لی اور پھر ایسا سمے آتا ہے کہ کڈنی ایک بار ڈیمیج ہو گئی, پھر ہم کچھ کر نہیں سکتے. سو یس, سٹون کے لیے چیک اپ مہتو کا ہے. کچھ کچھ ڈائٹری ریسٹرکشنز جیسے پانی پینا بہت مہتو کی بات ہے. ایکسٹرا کیلشیم ایکسٹرا سالٹ اوائڈ کرنا ضروری ہے. زیادہ اینیمل پروٹین لینا ایڈوائزیبل نہیں ہے. اور کچھ کچھ جسے آکزلیٹ کے پرابلم ہیں ان کو کچھ ڈائٹری ریسٹرکشن ضروری ہے. لیکن سب پیشنٹ کو ڈائٹری ریسٹرکشن کر کے جیسے بیج جیسی چیزیں سب وہ بیج جیسی ٹومیٹوز وغیرہ کھانا بند کر دینا وہ بھی صحیح نہیں ہے. سو سٹون ٹریٹمنٹ میں بھی کافی مِتھس ہے, وہ ضروری نہیں ہے.
0: جی جی. تو ابھی بیج کی بات کی تو ابھی دھیان میں آیا کہ آج کل تو سوشل میڈیا پر گوگل پر چھایا ہوا ہے کہ یہ کدو کا بیج اور فلیکس سیڈ اور جانے کون کون سے بیج کھائیں تو سٹون سے نجات پایا جا سکتا ہے, یورین کی سمسیا ٹھیک ہو جائے گی, یہ پروسٹیٹ ٹھیک ہو جائے گا. تو
1: سو ایک میری رائے میں کافی غلط باتیں ہیں. ایز اے سائنٹسٹ جب تک مجھے ایڈیکویٹ ایویڈنس نہیں ہے, جب تک اتنا ایکسپیرینس جو رپورٹ کے ساتھ بتایا نہیں گیا کہ یہ کرنے سے ڈیفینیٹ فائدہ ہوتا ہے, وہ چیزیں ماننے کرنا وہ پاسیبل نہیں رہتا ہے.
0: بالکل.
1: ایٹ دا سیم ٹائم ایوری پتھی ہیز سم ٹریٹمنٹ فار ایوری پرابلم, بیٹ ہومیوپیتھی بیٹ ایلوپیتھی بیٹ آیورویدک, بٹ یہ سمجھنا ضروری ہے کہ ایسی ٹریٹمنٹ ہونی چاہیے جس کی آڑ اثر نہ ہو. ایٹ دا سیم ٹائم ریگولر چیک اپ کر کے اس کا ریزلٹ دیکھنا ضروری ہے.
0: جی.
1: باقی یہ کافی چیزیں جو سوشل میڈیا پہ یا گوگل میں آتی ہے سائنٹیفکلی سب چیزیں پرو نہیں ہوئی ہے.
0: جی.
1: یہ کچھ لوگوں کا انوبھو ہے. لیکن وہ انوبھو سب پیشنٹ کے لیے صحیح ہے کہ نہیں وہ ایک بڑا پرشن ہے.
0: بالکل.
1: سو انفارمیشن از امپورٹنٹ بٹ آئی تھنک انالیسس از اکولی امپورٹنٹ.
0: جی. اس طرح کی بیماریاں جو ہوتی ہیں تو ڈاکٹر کے شرد میں ہی جانا چاہیے, وہی زیادہ اچھا ہوتا ہے. کڈنی اسٹون جب ہوتا ہے تو اس کے کیا بیسک لکشن کیا ہوتے ہیں اور اس کیا استھتیاں ہوں کہ مریض ڈاکٹر کے پاس جائے اور کس ڈاکٹر کے پاس جائے؟
1: سو بیسیکلی پین, اگر سیویئر پین رہا پیچھے کے بھاگ میں یا فلینک جسے ہم کہتے ہیں, تو وہ اسٹون کے لیے کامن سمٹم ہے. انفیکشن دوسرا سمٹم ہے. بلڈ ان دا یورین یہ ایک سمٹم بہت مہتو کا ہے, کیونکہ اسٹون کے کارن تو ضرور بلڈ آ سکتا ہے لیکن ہمیں ہمیشہ فکر رہتی ہے کینسر کی, کیونکہ وہ ایک سمٹم ہے جو اگر کسی مریض کو ہم نے سنا کہ ان کے ان میں بلڈ جاتی ہے, یہ چیک اپ کرنا بہت ضروری ہے کہ کہاں یورینری ٹریکٹ میں کینسر نہیں ہے. سو بیسیکلی جہاں تک سٹون کا پرشن ہے, مینلی پین از دا کامنس سمٹم, سیکنڈ از انفیکشن, اینڈ تھرڈ کبھی کبھی روٹین انویسٹیگیشن سے بھی پتا چل جاتا ہے. جو سونوگرافی از اے سمپل ٹیسٹ.
0: جی جی.
1: جو سونوگرافی روٹینلی کروانے میں نہ تو کوئی اس کی آڑ اثر ہے, نہ تو اتنی ایکسپینسو ہے, لیکن کافی یورینری ٹریک کے پرابلم پرائمری ڈیٹیکٹ کرنے کے لیے سونوگرافی مہتوپورن انویسٹیگیشن ہے.
0: جی. تو اسے پتا چل جاتا ہے. ڈاکٹر صاحب یہاں پر ایک گانا سنیں.
1: ضرور. واپس ہم پرانے گانوں کی طرف چلے تو رفیع صاحب کا ایک بہت اچھا گانا ہے, اکیلے ہیں چلے آؤ.
0: کیا بات ہے, بہت بڑھیا گانا چنا ہے آپ نے. سنتے ہیں یہی گانا.